0: नो टेंशन शैम्पू एंड नो टेंशन हेयर ऑयल अगर सूख ची विस्तानी उर्जी की विस्तानी गंड नदी या विस्तान नरम नदी मुलायम नदी या चिकम द अक्सर जम गफेन दी सहर विस्तान चुकम द किस्मंस कवि नो आगे चिकम द के नडेल जात विस्तान उर्जी की विस्तानी चुकम द के नागा कंगे की हक हुई नो आगे टूलो द परा द जम वी पैगाम दी दी चा जम गफेन दी ची विस्तानी उर्जी की या जम गरुणा विस्तानी उर्जी की या पके स्पू में दे खरखती पके नो आगे टूलो द परा द जम वी पैगाम दी चिता सुजाना नो टेंशन शैम्पू नो टेंशन हेयर ऑयल रवाख ले इंशाल्लाह अल्लाह तआला फजल करम सरा कम तासु विस्तान दी अबदी सरा گن ہوں شی نرم ہوں شی ملائم ہوں شی اور بے بدر تخلق فائز شی دادی وختان متا کلر کڑی کسلی کڑی دی نو بالکل پو مارکیٹ کی ملاوی کی نو ٹینشن شیمپو نو ٹینشن ہیئر آئل زان لے رواخ لے استعمال کے منن نہ چھی
1: Enjoy. Back to back music with Radio Aman 88.4.

0: बेगा में खोब ले दो जाना ना, बेगा में खोब ले दो जाना ना, स्ता पादिदन पसे काबल तथले उमा, आ पमा दे टोल कले खबर को पता दे यो दादा खबर शोजड़ दे छुना। वेलकम बैक बिल्कुल तास्ता अग्रण उर्दून को दोबारा प्रोग्राम चार कले वाय बिल्कुल तासो दे वक्त प्रोग्राम लखपल रोर सरा और प्रोग्राम तवेल शी खबर और संदरे बिल्कुल तास हम रा तक कवल सो मासरा पदे प्रोग्राम से शिरकत कवल सो बिल्कुल शिरकत दे पार बमा तकाल कहो प 0963-511-488 बने बिल्कुल तासु माता काल को यो कलर पर शामिल हो बया बाजू परमाइश पर तरब बानी गुरु चिमुसर द काल पल के चौक तजी द कमी नजी। अस्सलाम वालेकुम बिल्कुल तासो काल माजरा सर ड्रास हुआ दोबारा कोशिशों को बल कलर बगोरु जी चिमुसर द काल पल के बल कलर चौक तजी और द कमी नजी। अस्सलाम वालेकुम।
1: वालेकुम सलाम उमर दाऊद भाई चरंग सही जोड़े
0: खैर दजीत अल्लाह फजल जी तास शो खबर को जी ओदा कम जिना
1: बाचाबाद कुला जी तास न निजामत द सर पले में
0: नियाज मामा दरमानी सेब चरंग सही जी
1: शुक्र द अल्लाह एहसान द अल्लाह मेहरबानी द माशाल्लाह बस प्रोग्राम आ रेदा शखान में जी ने वाखिस्ता।
0: अच्छा माशाल्लाह तासो बद चा आवाज बने कम गाना वर दल गाड़ो
1: मुल्तवाशेकुतफखान वाला रातो वालो गो ए बुजी म पो अंगार ता जक मुर्द जुरन द बारंग
0: बदल
1: छिवा
0: सही किसा वकड़ा बता तो जरूर प्ले को नूर बचा था दुआ सलाम बोर कवे
1: سلام
0: پوایا جی جی ہلو بالکل تھا سکال ڈرافٹ لے جوبا بالکل د فرمائش مجھے نوٹ کرے احمد شاہ شیرانی سے فرمائش مشتکڑے آزیر گول پواز بانی دے ٹھپو اور دلو نو بالکل گورو چے دے احمد شاہ پا فرمائش بانی دا گانا تاس تا پلے کو نو بالکل تاس ہم دا گانا رس رہو اور پروگرام چے شرکت رس رہو کو تاس ہم آتا فرمائش کولا سو پا 0963-511-488 راجو دے احمد شاہ برور پا فرمائش بانی دے آزیر گول پواز بانی دے ٹھپے رس رہو اور جی

जी बिल्कुल ग्रामीण वालों तास्ता प्रोग्राम चे दोबारा वेलकम खुश आमदीद वायम बिल्कुल दे वक्त सो प्रोग्राम आवरो दे पलरोर आर जी उमर दाऊद सरा उम्मीद द चेतासो बे खुशाओ आवरो बे नो बिल्कुल अगे नबात दादा छिलका मुश्ता तासो बिल्कुल फरमाइश का वाला सो आओ चिकम तासो देख पले खुश फरमाइश या बमुश्ता को पजीरो 9635114488 बांधे नो बिल्कुल तासो कम उम फरमाइश या बा इंशाल्लाह कोशिश को ची पुराए को मुश्ता बल फरमाइश कड़ाओ ज मुझा ډېر لرې نه یو ورور وړوکی صابر د جانیسار په آواز باندې د ډپو اورېدلو نو بالکل د وړوکی صابر ډېره مننه چې دی موږ پروګرام لینک په ذریعې په شمالي وزیرستان چې اوري نو بالکل تاسو د مینې ته موږ سلام کوو نو بالکل نور ټایم به نه ضایع کوو ډایرکټ په جو د جانیسار په آواز باندې به ټپې اورو او فرمایش کوونکی دا وړوکی صابر نو بالکل تاسو بچیرې نه جو ما سره به اوسو

0: क्या चीजें मिलेंगी, दो चीजें उनमें से एक मिलेगी, या मिल्की साबन 250 रुपए का 200 रुपए का वो आपको मिलेगा, या फिर आपको क्या मिलेगा, या फिर आपको मिलेगा जनाब जो केसन की लवली फेस क्रीम आई है, लवली फेस उसी का, ये वाली प्रोडक्ट आपको फ्री मिलेगी। तो जनाब तो हमने बेपर्दा उसी की जात में देखा। जी जनाब, और हमारे साथ एक कॉलर भी मौजूद हैं, उन्हें भी हम प्रोग्राम का हिस्सा बनाएंगे। इंसान में देखा। एक सेकंड जनाब, आपकी आवाज में बिल्कुल जी सुनने की कोशिश कर रहा हूँ जी। अस्सलाम वालेकुम।
1: वालेकुम सलाम खालिद भाई, सिंह आए जी, खैर है
0: जी? जी अल्हम्दुलिल्लाह ठीक ठाक। सिंह तुसा सुने सो ठीक ठाक जी? बेटा साहब
1: सर करिए ते मैं माल तो बात करे ना ते मुलाजम दुकानदार परदेसी।
0: जी जी बिल्कुल जी, सुनान दे असा तोकू ते मैं के दसो कि तुसा लोगा वास्ते सर्दी दी तैयारी कीती है या हाले तक सर्दी दी तैयारी नहीं कीती लोगा ने वास्ते? अच्छा माशाल्लाह, बस तुसा हुण सर्दी दे आइटम ही गिनना हो ना, जेंदे विच लोशन ने साडा, कोल्ड क्रीम है, लिप ऑयल है, पेरां वास्ते क्रीम है, ए चार प्रोडक्ट सर्दियां ने हुण अगू तुहाडे कोल हर कोई मंगसी। ते तुसा सर्दियां आले गिन के आवे ते बिलाल कोल वञे, उत्थां ऑफर इंट्रोड्यूस असा दुकानदारां वास्ते भी कीती है कि 5,000 ਤੇ ਤੁਸੀਂ ਖਰੀਦਾਰੀ ਕਰੇ ਸੋ ਤਾਂ ਦੋ ਪ੍ਰੋਡਕਟ ਤੋਂ ਕੋਤਾ ਫ੍ਰੀ ਮਿਲਸਨ, ਯਾਨੀ ਕਿ 500 ਰੁਪਏ ਦਾ ਮਜ਼ੀਦ ਤੋਂ ਕੋ ਉਤਾ ਫਾਇਦਾ ਥੀ ਵੈਸੀ ਅਗਰ ਉਸਾ ਦੁਆਰਾ ਚੱਕਰ ਲੱਗੇ ਤਾਂ। ਠੀਕ ਹੈ ਸਹੀ,
1: ਬਿਲਾਲ ਮਲਕੀ ਕੋ ਲਗੇ?
0: ਹਾਂ ਨਸੀਮ ਭਾਈ ਉਹਦੇ ਕੋਲੇ ਆਫਰ ਸਾਡੀ ਇੰਟਰੋਡਿਊਸ ਕਰਵਾਈਏ ਅਸਾਂ, 5,000 ਦੀ ਖਰੀਦਾਰੀ ਦੇ ਉੱਤੇ ਦੂਸ਼ੀਆਂ ਤੋਂ ਕੋ ਫ੍ਰੀ ਮਿਲਸਨ। ਉਤਾ ਮੈਂ ਉਹਨਾਂ ਕੋ ਕਾਲ ਕਰਕੇ ਤੇ ਮੈਸੇਜ ਕਰਕੇ ਦੱਸ ਦਿੱਤਾ ਕਿ ਭਾਈ ਕੋਈ ਵੀ ਦੁਕਾਨਦਾਰ ਆਵੇ ਤਾਂ ਉਹ ਉਹਨਾਂ ਕੋ ਤੁਸੀਂ ਇਹ ਆਫਰ ਜ਼ਰੂਰ ਦੇ ਸੋ।
1: ਠੀਕ ਹੈ, ਇਸ ਵਾਰ ਦੁਆਰ ਹੁੰਦਾ ਵੈਸੇ ਇਨਸ਼ਾਅੱਲਾ ਤੇ
0: कोशिश करो अपनी जरा बेहतरी गिन के लोग कंप्लेंट्स क्यों करें, रेट उन्होंने रही सही दो जेरे लोग भाई वंजना चाहते हैं तो नसीम भाई को वंजो बिलाल मार्केट दे। उम्मीद है जरबत खान भी हुण तक रियायत नाल दे सने, इंशाल्लाह उन्होंने को आख दिता है। ठीक है सही, चलो ठीक है, नवे करीमा सारी जेरी स्किन क्लियर फार्मूला करीम सारी आई है, पहुंची है या नहीं पहुंची अंत तक पहले दसो?
1: जी जी गिन गए
0: लोग, गिन गए थोड़े को? शैम्पू सारे थोड़े को मौजूद होने, बहरहाल हूं सर्दी आंदी पी ते सर्दी दे आइटम ही बराबर करो अपने को। ठीक है सही, बाकी जोर शोर है थोड़े पास से प्रोडक्ट सारे विकते पे थोड़े को? करो ना केसन खाना बना छोड़ो, अपना ख्याल बड़ा उचा उन्हें समान रख दो, जेरा बंद आवे भाई कीमत लिखी पे कीमत के मुताबिक दे इंजॉय करें।
1: ठीक है जी, बड़ी मेहरबानी बाबा काली इतना लिया करे से पैसा ही वास्ते घंटी कीते जो नमाज का टाइम पिए ने।
0: ठीक है सही, ठीक है, बड़ी मेहरबानी
1: जनाब, शेख को सलाम दे के दोस्त
0: सलाम। ओके जनाब, बहुत मेहरबानी जनाब, शुक्रिया नवाज दे शोर जनाब। कहते हैं कि हर हफ्ते जाते हैं और केसन के प्रोडक्ट खरीद के लाते हैं, तो भाई दुकानदार हजरात या आम लोग जो है नसीम जनरल स्टोर बिलाल मार्केट में जाएंगे जनाब, 1,000 की खरीदारी के ऊपर आपको एक चीज फ्री मिलेगी। ये टांक वालों के लिए भाई, टांक वालों को मैं जिक्र कर रहा हूँ कि 1,000 की खरीदारी के ऊपर या आप हमारी जो लवली फेस क्रीम आई है तो वो मिलेगी आपको मुफ्त में, या फिर आपको क्या मिलेगा जी जनाब, या आपको मिलेगी जनाब, ताहिर फारूक भाई भी हमारे साथ मौजूद हैं और उनकी कॉल भी हम लेना चाहेंगे इस वक्त। लेकिन जो है वो नहीं ले पा रहे। चलो जी एक दफा फिर से ट्राई करेंगे। ताहिर फरूक भाई एक दफा फिर से ट्राई कीजिएगा और बताइएगा कि क्या कहना चाह रहे हैं। तो जनाब कोल्ड क्रीम कहते हैं जनाब सर्दी वाली क्रीम को, यानी कि सर्दी में आपको कौन सी क्रीम लगानी चाहिए जो आपकी खुश्की को खत्म करे। तो केसन की नीले डब्बे वाली है जी, पहला कलर नीला, नीला कलर भी आ गया, पहले इससे पहले पिंक कलर है जी, व्हाइट कलर के होते थे चीजें, अभी जो पैकिंग आई है हमारी ये ब्लू कलर की पैकिंग में है। केसन कोल्ड क्रीम आ चुकी है जनाब आप लोगों के लिए और आपको मजा आएगा, यकीन जानिए। इस वक्त कोल्ड क्रीमें मार्केट के अंदर बहुत महंगी हो गई हैं और ये आपकी हमदर्द कंपनी दी जनाब, आपकी हमदर्द कंपनी केसन नेचुरल पाकिस्तान ने आप लोगों के लिए सिर्फ 200 रुपए के अंदर ये कोल्ड क्रीम लॉन्च किया है जी। अस्सलाम वालेकुम।
2: वालेकुम अस्सलाम
0: जल साहब, क्या हाल है? ठीक है, खैरियत से हैं। हमने कहा भाई सर्दियां आ रही हैं तो तैयारी मुकम्मल कर लें आप लोग।
2: भाई इंशाल्लाह जमरात को साथ ये आ रहा हूँ डेरा खलील भाई।
0: हाँ बिल्कुल, जरूर तशरीफ लाएं। और ये जो सर्दी के आइटम हैं हमारे, यानी कि जैसे चेहरे की कोल्ड क्रीम है या लोशन है या होंठों के लिए लिप ऑयल है या फिर फटी हुई एड़ियों के लिए क्रीम है, तो इनको सर्दियों में जरूर इस्तेमाल करें, लापरवाही नहीं करनी है, नहीं तो स्किन खराब हो जाएगी खुश्क होकर।
2: सर्दियों में लापरवाही किधर होती है इंशाल्लाह।
0: हाँ नहीं करेंगे बिल्कुल जी, लापरवाही क्यों करेंगे जब केसन के आप हमारे यूजर हैं और हम आपको आगाह करते हैं हर मौसम के मुताबिक कि हर मौसम के अंदर आपकी स्किन रूटीन जो है अब कैसी हो जानी चाहिए, बदलनी चाहिए या नहीं बदलनी चाहिए, और बदलनी चाहिए हर मौसम के मुताबिक। मौसम के मुताबिक जब आप चीजों को इस्तेमाल करेंगे तो आप हमेशा प्यारे रहेंगे, और प्यारे आप क्यों ना रहे जबकि प्यारा लगना तो आप सबका हक है।
2: बिल्कुल, ये केसन है जो जो है हर चीज हमें टाइम के ऊपर।
0: हाँ जी, हर चीज आपको टाइम पर मिलेगी और आप टाइम के मुताबिक इस्तेमाल करेंगे तो खुद को प्यारा होता हुआ इंशाल्लाह महसूस करेंगे।
2: इसलिए तो केसन कहती है ना, आए मौसम रंगीले सुहाने,
0: आए मौसम रंगीले सुहाने। ठीक है जनाब, और हर मौसम के मुताबिक रंगीले प्रोडक्ट भी आए आप लोगों के लिए।
2: बिल्कुल बिल्कुल खलील भाई, इंशाल्लाह अल्लाह पाक तुम्हें कामयाबी दे और अल्लाह पाक तुम्हें बहुत तुम्हारे रिस्क में बरकत दे और अल्लाह पाक तुम्हारे बच्चों को भी नेक बनाए।
0: आमीन आमीन आमीन, बस यही दुआएं आपकी, यही दुआएं हैं जनाब जो केसन को आसमान की बुलंदियों पर लेके जा रही है, और हमें क्या रखा है, आप लोगों की दुआएं हैं और यही दुआओं से हमें नवाजते रहे और हमारे साथ आप भी इंजॉय करते रहे जनाब।
2: खलील भाई चीज हमें एक नंबर मिल जाए तो दुआएं भी दिल से देते हैं।
0: हाँ बिल्कुल, और हमारा भी यह वादा है आप लोगों के साथ कि इंशाल्लाह बाकी प्रोडक्ट्स की तरह जब आप हमारे सर्दी के आइटम इस्तेमाल करेंगे, विंटर आइटम्स को इस्तेमाल करेंगे, इंशाल्लाह इसी तरीके से खुश होंगे और इसी तरीके से दुआएं देंगे। बहुत शुक्रिया आपका
2: तमाम सुनने वाले को सलाम खलील भाई, और आपको भी बहुत बहुत
0: जनाब, बहुत शुक्रिया जनाब, थैंक यू सो वेरी मच जी। जल साहब हमारे साथ पार्टबोर्ड से मौजूद है। केसन का मिल्की साबन गर्मी के सर्दी के अंदर बहुत ज्यादा अहम है, मॉइस्चराइजिंग है, बहुत ज्यादा मॉइस्चराइजेशन आपको देता है, मिल्क से बना हुआ है। ठीक है जनाब, और आफरीन है इस साबन के ऊपर कि जनाब आपको इसकी लुक देखने के ऊपर चक लगाने को दिल करता है, इतना सॉफ्ट सा होता है। ठीक है जनाब, इतना नर्म मुलायम सा होता है और इतनी प्यारी खुशबू, स्ट्रॉबेरी की खुशबू, स्ट्रॉबेरी और दूध जब मिल जाए, एक तो उसका रंग व्हाइट दूध की तरह, साथ में स्ट्रॉबेरी की खुशबू। अस्सलाम वालेकुम।
3: अस्सलाम खलील भाई, क्या हाल, खैर खैरियत से?
0: अल्हम्दुलिल्लाह जी, अल्लाह का शुक्र है, तुसा सुने सो ठीक ठाक है, तुसा खैर खैरियत नाल
3: जी? अल्लाह की मेहरबानी, प्रोग्राम शुरू से सुने जी, सर्दियों का आदर है तो प्रोडक्ट जरूर जरा मिलकी कोट की दिया, कोल्ड क्रीम की गई तो लोशन की दिया तो क्रैक रिलीज करे लाजमी है सारे, खास कर दिया आजकल तारीख, क्योंकि सर्दियों का रुक नहीं है, क्योंकि सारे पानी हो गई, थोड़ी बारिश लिखी करेंगे घा तो वहीं पौधा चोरी, जितनी जुराब मैंने पूछ रहे हैं थे ताकि जो रहें ज्यादा जो रहना फूटा मुंह खराब करेंगे, क्रैक रिलीज ये मेरी क्रीम है, ये बहुत अहम है, ऐसा पिछले साल भी इस्तेमाल की थी, हुई भी ऐसा इंशाल्लाह यूज करें थी, तो मिल्की सोप खास कर स्पेशल क्योंकि खुश्की बहुत ज्यादा थी, ये तो मिल्की सोप हर लिहाज ना जो है लाजमी रखनी है। मैंने तो वही सारे अलहमदिल्ला पैसा के जितने भी हाजमा कंट्रोल है तो अपने भी रखना तो बाकी ये कंप्यूट कम वो भी अच्छा है, बाकी जो है जरा ताकत प्लस ये तो सर्दी गर्मी चल रहे हैं माशाल्लाह, तो थोड़ी जो है ना जो है नई जो क्लीन लिखती हुई है
0: स्किन क्लियर फार्मूला, स्किन क्लियर फार्मूला
3: बिल्कुल चार ताकत क्रीम तो ब्रांड की है इंशाल्लाह, अलहमदुल्ला सर्दियां सर्दियों का मैं सारे दोस्तों को सर्दियां का हूँ کھارا جو رہے مواد اپنی گھر کے رکھ رہے تاکہ جو رہے نا تاکہ کسی قسم کی تکلیف نہ ہوتی ہے جو سارے سردیاں سکون سے گزرتے ہیں
0: سارے سردیاں سکون سے گزرتے ہیں ضروری شیئیں ہیں تے جناب تو سب بازار ہی ونگ کے لوٹیچ میں بہت سارے لوگوں کو تا کیسن دے نال نال رسو تے انشاءاللہ تہاڈی جیب تے بوجھ نہ آسی تے اچھے تے معیاری شیئیں تو کو کم قیمت وچ مل سن راندے سیں ٹھیک ہے جناب
3: کم جی باقی تاکہ خطر کو نہ ہو سن ان شاء اللہ جی عزا جو رہنا رزلٹ سے آپ کو اپوزٹ آ گئے مخالف کر نہیں آتا بالکل رہ جو رہنا پازیٹو آتا نیگیٹو نہیں آتا چاہے بالکل عیدا گواہ رکھی ہوئے کہ بالکل استعمال کرنے سے لوگوں کو پتہ ہوتا ہے یہ ان کو حکیم کی دوائی ہوں گی جڑی بوٹیاں کی تو اگر نقصان ہوں گی تو نقصان نہ خریدی ہوں گی تو نقصان ابھی تک آج میں کر کے جی
0: نقصان والے تک گال ہی نہ کرے سو ان شاء اللہ جی میرے کو زیادہ تسا دس دیتا ہے کہ سردی واسطے یہ سارے آئٹم تسا گنوا کے دے دیتے ہوئے کہ سارے انہوں کو رکھو تو استعمال کو کر
3: سکتے کیسن کھالا جو رہے نا فیوریٹ جو رہے نا پرائیویٹ اور ساری شوق بھی ہے شوقین لیول ٹرنل ساڈا کوئی کوئی اج کیسا رزلٹ نہ دے تو خلیل بھائی ٹرنل ایک منٹ ہی اسا نہ لاؤں گا پھر کیسن جو تسا سا کو جو رہے نا نمبر 1 معیار اعلیٰ اسٹینڈرڈ جو ہے نا کیسن کے پروڈکٹ بکیں جلدی وجہ کو لیں ان شاء اللہ اچھا ہو رہی تھی باقی جو ہے کل یا پرسوں بین کرنا شروع تھا ہم دکاندار ذرا آپ کا زیادہ زندہ بیٹھا ہے تو انہیں دکانداروں کو میں وارننگ دیتا خدا رہا اپنے بچوں کو حرام نہ کرو یہ حرام ہے کیونکہ خلیل بھائی اگر تو کوئی پیسنٹ کمپنی اگر ایک ریلیو دیں گی لکھنا رکھوں تو انہیں کوئی چاہیے جو وہ تھا کو اگر خلیل سڑک کو لگا رہے تو سکھر لگے فائدہ نہ ہوتا کیونکہ کمپنی ناکام تھی ہوئی ہے اور جو رہے نا خلیل بھائی جی کی دلے آنے تو یہ خلیل بھائی تو حرام نہیں کریں گا کہ کوئی ریلیف دے گا پہ ڈسکاؤنٹ دے گا پہ لیکن پوچھا بارہ بچوں کو کوڑ مار کے ڈائی جی 300 سے دو میڈ کم پیڈ کم 500 دیے کسی 2500 سے دو ظلم نہ کرو ایک جہاں دکاندار کو بالکل وارننگ دے دے اگر ایک جہاں کریں تو ان کا مال جو رہنا ایک مہینے کے مارے روک دیتا بنے
0: بالکل بہت مہربانی جناب شکریہ نوازش شبرا استاد جی ہمارے ساتھ موجود تھے اور میں آپ کو آج مجھے بڑی خوشی ہوئی کہ ہم نے کریم پچھلے ہفتے لانچ کی ہے کیسن سکن کلیئر فارمولا خوشی کب ہوتی ہے ایک مالک کو یا کمپنی کو جب آپ کا کسٹمر آپ کی پروڈکٹ استعمال کرنے کے بعد پھر سے پیسے اٹھا کے لائے اور آج ہمارے پاس سکن کلیئر فارمولے کا پہلا بندہ ریپیٹ آیا جو نہیں بولیں گے کہ 10-20 آ چکے ہیں پہلی دفعہ ابھی روزانہ کی بنیاد کے اوپر آئیں گے ٹھیک ہے جناب ابھی انشاءاللہ جیسے وقت گزرتا جائے گا میں آپ کو ہر روز کوئی نہ کوئی کہانی بتا رہا ہوں گا اور یاسر بھائی آج آئے ہوئے تھے اور وہ ماشاءاللہ جب ہم جب یہ کریم لانچ ہو رہی تھی تو اس وقت وہ کریم لینے کے لیے آئے تو میں نے کہا تھوڑا سا ویٹ کر لیں پھر وہ ایک ہفتے کے بعد نہیں آیا پھر یعنی کہ انہوں نے 3 دفعہ چکر لگایا اور کریم نہیں تھی تو جب آ گئی تو یہ ساری کریمیں آ چکی تھی تو انہوں نے کہا کہ بھائی کیا استعمال کریں میں نے کہا رات کو وقت سکن کلیئر فارمولا استعمال کروائیں گھر کے لیے لے کے جا رہے تھے اور دن کو یہ آپ استعمال کریں لولی فیس کریم اور انہوں نے کہا کہ سوپ کون سا میں نے کہا کوئی بھی سوپ استعمال کریں میں نے ان کو گلوٹا اٹھا کے دے دیا میں نے کہا یہ گلوٹا وائٹ سے آپ چہرہ دھوئے تو آج وہ آئے ہمارے پاس اور کہا کہ بھائی وہ ساری چیزیں جو اس دن آپ نے دی تھی نا وہ ساری کی ساری دی تو میں نے کہا مطمئن ہو گئے کہتے جی زبردست رزلٹ مل رہا ہے یہ نائٹ کریم سکن کلیئر کریم دن کو لولی فیس اور چہرہ گلوٹا وائٹ سے دھونا تو یہ پہلا ہمارا کیس تھا جو کہ ریپیٹ آیا ہمارے پاس ود ان اے ویک ایک ہفتے کے اندر وہ بھائی آئے اور جو پہلے لے کے گئے پھر سے وہی لینے کے لیے آ گئے یعنی کہ سکن کلیئر فارمولا کے اوپر پہلی جو اسٹیمپ لگ چکی ہے ریپیٹ آنے کی کہ ایک ہفتے کے اندر اس کریم نے ہمارے کسٹمر کو مطمئن کر دیا کالر ہمارے ساتھ ہیں موقع دیں گے انہیں السلام علیکم
4: وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ خلیل بھائی کیا حال ہے
0: جی الحمدللہ ٹھیک ٹھاک کاری صاحب سنال موجود کاری جوید صاحب پہاڑ پور کول سے شکر ہے اللہ دسی اللہ دا کرم ہے تسا سنے سو ٹھیک ٹھاک
4: بالکل ٹھیک ٹھاک ہے میں عرض کرنا آئی
0: جی جی حکم
4: کل بھی میرے کو بہت ساری فون آئی ہیں بھی وڈا ڈبا جار بنایا لیکن انہیں بنایا
0: طاقت پلس دی گل کرن پے
4: طاقت پلس
0: دا اچھا دیکھو میری گل سنو جلے کوئی کمپنی کوئی دو ترے پروڈکٹ اکٹھے لانچ کرندی ہے نا سہی تو کو نہیں پتہ ہوندا سب کو پتہ ہوندا ہے کہ سہی ان کو ہر جگہ تے اویلیبل کراونا واتوں دا ولا کے ریپیٹ آونا ان کو پورا کرنا انتظامات وچ بڑا وقت لگ ویندا سہی ٹھیک ہے سہی تو نظر ہی صرف ہوندا ہے کہ بھئی پروڈکٹ نوی آ گئی ہے تے بس لیکن سارے واسطے ایک نو پہاڑ ਸ਼ੁਰੂ ਥੀ ਵੈਂਦਾ ਠੀਕ ਹੈ ਉਹ ਕੋ ਮੈਨੇਜ ਕਰਨਾ ਤਾਂ ਉਹ ਅਸਾਂ ਉਹਦੀ ਲਾਂਚਿੰਗ ਵਿੱਚ ਹੈ ਕਿਤੋਂ ਡਬਲ ਆਰਡਰ ਆਉਂਦੇ ਪੈਣ ਕਿਤੋਂ ਟ੍ਰਿਪਲ ਆਰਡਰ ਆਉਂਦੇ ਪੈਣ ਕਿਤਾਂ ਬਾਰ ਬਾਰ ਯਾਨੀ ਕੋ ਨਵੇਂ ਪ੍ਰੋਡਕਟ ਜਿਹੜੇ ਲਾਂਚ ਥੀਂਦੇ ਆ ਤਾਂ ਅਸਾਂ ਟੀਮ ਸਾਰੀ ਬਹੁਤ ਜ਼ਿਆਦਾ ਬਿਜ਼ੀ ਥੀ ਵੈਂਦੀ ਹੈ